0: थजुलवारे इलाइक़े में 40 सालनि जो माशूक ऐं संदसि पुटु राजा कुंभर मच्छी मारण दौरान नारा केनाल में ॿुॾी फौत थी विया। सखर में 19 वेरनि जो नौजवान ख़ालिद शेख सिंधु दरिया में ॿुॾी वियो। वारसिन मूजिबि ख़ालिद शेख पंहिंजे दोस्तनि सां गॾु विझणु वियो हो। टंडो मोहम्मद ख़ान भरिसां हैदर शाह बुख़ारी वटि नए गोनेवा में 4 ॿारणियूं ॿुॾी वियूं। इलाइक़े वासियुनि 3 ॿारनि खे बचाए वरितो। 1 ॿारड़ी जी ॻोल्हा जारी।
1: خان سید آباد ویجو ناری چھمائلا جے پرسرار موت وارے معاملے میں اہم اخبرائی پولیس واقعے میں استعمال تھل پسٹل ای ناری جو موبائل فون ہتھ کرے ورتو ڈی ایس پی سیون سرفراز میتلے جی سربراہی میں جانچ ٹیم گوٹھ بلاول پور پہنچی چھمائلا جے والد رزاق ڈنو والد بھا شہباز بھیڑ آسما ऐं सौट सजाद जा बयान कलमबंद करे वरिता। नारीअ जे वालिद चयो त शुमाइला आपघात कयो आहे, वाके खे क़तल करे असांखे बदनाम कयो पियो वञे। वारसन जांच टीम अॻियां इहो बि निक्षाप कयो त शुमाइला हिकु नौजवान खे पसंदि कंदी हुई, मौत में नाकामीअ ते मथां पिस्टल जा फायर करे ज़िंदगीअ ॾीओ उजाए छॾियो। जांच टीम जी सरबराह जो चवणु आहे त हेल ताईं मिलियल शाहिदनि मां मामिलो आपघाती लॻी रहियो आहे। मोबाइल फोन ऐं पिस्टल जी हतमी पोस्ट खां पोइ मौत जो असुलु कारण साम्हूं अची वेंदो।

0: गाना मैं जब भी सुनती हूँ तो पता नहीं क्यों इमोशनल हो जाती हूँ। बहुत अच्छा एक ये गाना है और उनके अलावा ही गानों सभी जो फेवरेट हूँ मुझे तो ये लगने वाला है। अच्छा ये हमारे साथ है हमदुल्ला मलाखेल, कहते रोजाना ऐसी कोई एक नेकी जरूर किया करें जिसका गवाह बस आपका रब हो, क्या बात है। और अनवर भाई बहुत शुक्रिया आप हमारे साथ है। हमदुल्ला मलाखेल आप हमें कोयटा से सुन रहे हैं, बहुत शुक्रिया। और अली मुर्तजा लिखते हैं कि हमसे मत उलझो कि अब हम सरा पाए सवाल भी हैं और हाजरे जवाब भी हैं, ऐसा ही होना चाहिए। ओके जी, अली अकबर ब्रोही भाई हमें सुन रहे हैं सकरेन से, थैंक यू वेरी मच। एसन अली बुक्टी हमें सुन रहे हैं लाड़काना से, थैंक यू। दीदार अली ब्रोही आप हमारे साथ साथ हैं। हजार भाई कहते अदी थी सगे ते ही सॉन्ग लगाए तो यो गानो अगर हिन्ना प्रोग्राम में नाले तो सा पंजे बजे वाले प्रोग्राम में बुधूं था, ठीक है। अच्छा ममताज तमाम शायरी लिखी है तो थैंक यू, थैंक यू। दीदार अली ब्रोही भा तव जो मोबतुआन प्रोग्राम बदो पाया। अख्तियार अली सिंधी हमारे साथ ही, वालेकुम अस्सलाम। रमजान भाई आ चुके हैं, वालेकुम अस्सलाम रमजान भाई, कैसे हैं। भक्त अली सियाल भाई हेलो। वासव भाई कहते अदी सिद्धो बिल्कुल नंढपण भली हुई, हाँ याद थी अच्छे जडे असा सब गोठ जा बार गड थी, मिट्टी ते रांद खेड़ा हुआ सी, जडे रांद बस कंदा हुआ सी, एक बे खे मिट्टी जा बुक भरे हणंदा हुआ सी। वाह अनवर भा कोई बात नहीं, आप भी हमेशा खुश रहें। अच्छा नसरुल्ला भाई कहते हैं बाजी तां की खबर आ मां एक बदक वठी आई आया, बदक छो वठी आया हो। रीजन चाइना जी पोया लुबी कहते सिडो दो घंटा गुजरी वया पर पता ही कौन चला, हाँ बाबा दिसो ब घंटा ये गुजरी ना ताकि खबर ही कौन पड़ी। एमन सारी कहते हैं हल काश बचपन वापस मिले आ, आसान त फर्जी करे सकूं था, हमने भी बड़ी डोर बेल्स दोपहर में लोगों की बजाय चॉकलेट्स के रेपर में पत्थर डाल के दिए। हम भी ऐसा करते थे। किशोर भाई तू पेरियो इंसान है ना, मतलब मां चाहती बचपन तो मुझे ठीक ठाक गुजरो, अड़ी का बचपन जी गाल मुखे ना याद त मां चवा त हां भाई, पर मां मतलब चवंदम त मुझे जको कॉलेज वाला टाइम वो इलाही बेहतर हो। मां इंट्रोवर्ट हुयम ना, मतलब मुझा खुद फ्रेंड न होया, फ्रेंड्स न होया, मां खेलंदी न होयम, सो न जे करे काईड़ी चीज आहे ना बचपन जी जका मां चवा। इंट्रोवर्ट मानु जो भी अलग ही लेवल हुंदो तव। सो बिल्कुल प्रोग्राम जो है खत्म थे पहुंत है, इनफैक्ट खत्म थी चुको है। सो तव मोकल वूँ था वही मिलूँ था पंजे बजे वाली प्रोग्राम में। सो पाँच ओ एडो सारो ख्याल रख ला इतने का गलती थी हो जाए तो मां माजरत कया थी, बिना फीडबैक रेजी वाया गाना रेजी वाया सभी का माजरत क्यों था। सो मोकलानी ना बाबू सलामत सलामत हाफिज बाय लव यू ऑल एंड टेक केयर।
1: It's 3 p.m. This time check is brought to you by
2: Fakiri Neem Prickly Heat Soap.
3: Jildi allergy aur kharish ke liye mufeed hai.
2: Fakiri Neem Prickly Heat Soap.
3: Har acche store se naam lekar talab kijiye.
4: Ab aap sunenge GAFM Network par KTN News.
5: Fojain People's Liberation Army like amun istiqam hai gadel state jab mufadan de tahfuz la pur azam hai.
6: बात करेंगे कि वो पहली दफा दादली से वजीर आजम बने थे तो फिर आप याद करें यहाँ पे ये भी बात होती है कि कोई पहली दफा मुल्क तोड़ के भी वजीर आजम बना था। अगर वजीर आजम ने जो वोट लिए उन वोटों को आप अगर फॉर्म 47 का कहते हैं तो सदर ने जो वोट लिए हैं वो किस फॉर्म के। जरदारी साहब के जो बरखुरदारान है, एक बरखुरदार जो है वो ये फरमा रहे हैं, एक है वो कह रहे थे कि ये सिस्टम जो है ये बस अब खत्म हो चुका है, ये सिस्टम जो है ये अब आगे चलने के जो है वो काबिल नहीं रहा। ओ भाई इस सिस्टम में तुमने 30-30 साल का सफर जो है वो 3.5 साल में तुम कहां से चले हो और कहां पहुंचे हो, और अब तुम्हें आगे पता चला है कि ये सिस्टम जो है ये बिल्कुल खराब है, ये चल नहीं सकता।
5: وزیر اعظم کے صلاحکار رانا ثناء اللہ جو پیپلز پارٹی تے وار شہید ذوالفقار بھٹو کے مرغ ٹوڑے وزیر اعظم تھن جو تانو ڈئی چڈیو گھرو وزیر محسن نقوی تے بھی تنقید مظفر آباد میں چون جلسے کے خطاب کندے رانا ثناء اللہ چھو تے جے کرے تواں نواز شریف کے چوندا تے سنائی دھاندلی کرے وزیر اعظم تھو ہے تے کوئی ہتے ہی گال بھی تھیندی ہے تے کو ملک روڑے پیرو بھیرو وزیر اعظم تھو ہو وزیر اعظم دے ووٹن کے عوام فارم 47 جو سڈیندا تے بدھایو صدر کے ملل ووٹ کیڑے فارم جا ہن زرداری صاحب جو بیو فرزند چئی رہو ہے تے سسٹم خراب تھی چکو ہے اگتے نہ ودی رہو ہے اقتدار جا مزا وٹھن بعد اوچتو کھین سسٹم خراب لگن لگو ہے جکا عجیب گال ہے نواز شریف شہباز شریف اور مریم نواز کے دھاندلی کرے کھٹرائے ہوئے خیرات میں ملل سیٹن وارا پیپلز پارٹی تے تنقید کرے رہا ہن سندھ کے صوبائی وزیر سید غنی چیو ہے تو بنگلہ دیش سانے میں شہید بھٹو ملوث ہوجے ہا تے ضیاء کے کیڑے کوڑے کیس میں فاسائے دین بدران فاہی دین بدران بنگلہ دیش سانے والے کیس میں فاہی دے ہا صوبہ ٹھائن جو اختیار کے فرد یا پارٹی وٹ نہ پر اسمبلین وٹ ہیں سندھ جو عوام چونڈل نمائندہ نو صوبو نتا چاہن محسن نقوی بھلے جیکو بھی چوے سندس گال منن جا پابند نہ ہو پیپلز پارٹی گھٹ میں گھٹ کرپشن اخلاقیات تے لیکچر نہ دے مریم نواز صوبے میں تعلیم جو بجٹ ودھایو ہے چھا پیپلز پارٹی سندھ میں تعلیم جے بجٹ ودھائی ہے پنجاب جے صوبائی وزیرن جے پیپلز پارٹی تے تنقید پریس کانفرنس کندے پنجاب جے وزیرن چھو تو کراچی جا شہری پانی لائے پریشان ہیں شہر جا گرین بیلٹ ختم تھی چکا ہیں صحت جو سندھ میں خراب حال ہے سندھ جو حالتوں سبنی جے سامو ہیں مریم نواز دے تنقید کرن بدرام مریم نواز جترو کم تا کرے دیکھاریو نواں صوبہ اسانجی خواہش نہ پر پاکستان جی مجبوری ہے پاکستان میں مسئلن جو طوفان ہے ایک وفاق چار صوبن وارو سسٹم سبب وسیلے گھٹجی ویا ہن ایم کیو ایم اگوان وفاقی وزیر مصطفیٰ کمال چیو ہے تو محرومین سبب مانو ریاست خلاف تھی رہا ہن بد انتظامی سبب ملک میں مسئلہ ودی رہا ہن امریکی صدر ڈونلڈ ٹرمپ فوج کے ایران تے ورن حملن جو حکم دے چڈیو امریکی اخبار وال اسٹریٹ جرنل موجب امریکہ اسرائیل گڈیل طور تے ایران جی توانائی وارن ہندن کے نشانوں بنائن جی رتھا بندی کرے رہا ہن ایران تے حملہ ہلندڑ ہفتے کہیں بھی وقت تھی سکن تھا کابینہ کے خطاب کندے امریکی صدر ڈونلڈ ٹرمپ چیو ہو تا امریکہ ایران کے خطرناک طریقے سے نشانوں بنائی دو جن بعد ایران گالن معاہدے لائے منتھوں کندو حملوں کرے بھجن وارو دور ختم تھی چکو غلط اندازو لگائے تھیندڑ کاروائی جا نتیجہ بھوگنا پوندا ایرانی فوج امریکہ اسرائیل کے خبردار کرے چھڈیو خاتم النبیا ہیڈ کوارٹر جے اعلیٰ ترین کمانڈر میجر جنرل عبداللہی چیو ہے تا امریکہ سندس بھاڑے جے فوجن کے اندازو تھی ویو ہوں تو سندن سامان میں کفن لازمی شامل ہون گرجے ایرانی فوج وٹ دفاعی صلاحیت بھی ہے ارادوں بھرپور جواب دین کی سگ بھی موجود ہے عمان ویجو آپ نے ہرمز میں آئل ٹینکر تے حملو انجن کے نقصان پہنچن بعد بحری ٹینکر سفر روکے چڈیو برطانوی میری ٹائم حملے جی تصدیق کرے چڈی جماعت اسلام